उत्परात्मीकमन्ता सङ्गः स सुखदायी पवन पावक अमुल्ला सकल सामग्री संग साथ बसा तिसे त्याग अवर संग रचना